0: مرچی اٹس ہاٹ.
1: فیاض ہاشمی صاحب کی قلم اور فریدہ خانم جی کی ایور گرین آواز میں سنی ہم نے ہم سب کی پسندیدہ غزل آج جانے کی زد نہ کرو. مرچی محفل پر آپ کا تاشی ہے آپ کے ساتھ, اور ابھی تو اس سفر کے دوسرے پڑاؤ میں ہی ہیں ہم, ابھی کہیں جانے کا ارادہ نہیں ہے میرا. مجھے نا دھیرے دھیرے یہ پتا چلا کہ فیس بک میں وہ ان ریلیشن شپ اور سنگل کے آپشن کے ساتھ اٹس کمپلیکیٹڈ والا آپشن کیوں ہوتا تھا. انسان ایسا جانور ہے نا جو اتنی رینج آف ایموشنز کو محسوس کر سکتا ہے کہ خود اسے نہ سمجھ آئے وہ کیا کر رہا ہے. دو شعر دیکھیں جن میں عشق کا کمپلیکیٹڈ نیچر صاف دکھائی دیتا ہے. آرزو لکھنوی صاحب لکھتے ہیں, دل کی ضد اس لیے رکھ لی تھی کہ آ جائے قرار, کل یہ کچھ اور کہے گا مجھے معلوم نہ تھا. اوے ہوئے. اور دوسرا میرا بڑا پسندیدہ شعر خمار بارہ بنکوی صاحب کی قلم سے, ایسا نہیں کہ ان سے محبت نہیں رہی, ایسا نہیں کہ ان سے محبت نہیں رہی, جذبات میں وہ پہلی سی شدت نہیں رہی. اوف, اتنا کمپلیکیٹڈ تو میتھ میں ڈیفرنسیشن انٹیگریشن نہیں ہوتا تھا. خیر اب خمار صاحب کی بات چھڑ ہی گئی ہے, ٹونی کی قلم سے ہری ہرن جی کی آواز میں اگلی غزل, وہی پھر مجھے یاد آنے لگے ہیں جنہیں بھولنے میں زمانے لگے ہیں. اونلی آن مرچی محفل, آپ کا تاشی ہے آپ کے ساتھ. اٹس ہاٹ, بٹ آئی ایم ہیئر ٹو شو یو ہاؤ دس از پاسیبل ان 50 سیکنڈز. ہائی, آئی ایم ایڈم چیرنگٹن. آئی ہیو بین ان افیلیٹ مارکیٹر فار اوور 20 ایئرز اینڈ آئی ایم دی فاؤنڈر اینڈ سی ای او of Charrington Media, an 8-figure affiliate marketing company. And I want to share my life-changing discovery with you. The Invisible Affiliate System is a completely different approach that took me from a struggling, broke wannabe to a super affiliate earning $250,000 per month. And the best part? You don't even need a website of your own or have to rely on any of these major traffic sites or worry about market saturation.
2: Restoring files with a predefined schedule and even mirror means continuous sync of data between computer and external drive and much more to help us to get the most out of our storage solution. So let's crack the window. So here is the toolkit software that came with the 5TB external hard drive that I had purchased recently. In my previous video, I had done unboxing and review of that drive along with the correct installation process of this toolkit software. If you haven't seen that video yet, please watch it once as it will make this video very easy to understand. Link is in the I button and description below. So, at the top of this tool, there is a question mark for online help of this software. While clicking on this three dots, there is an option to minimize online help settings and quit. Under settings, we can set if toolkit needs to start automatically during the Windows startup. That is by default on. And second one is to enable detail log to help troubleshoot issues. Rest is general user manual and online support if you want to connect to Seagate support staff. And can see current software version in about section. Now let's check out what's in OneTouch with password option. Here, it's showing the logical drive letter along with the usable space and file system. I had formatted this in NTFS file system. NTFS file system is always recommended as we can do the logical partitioning of external drive in NTFS. In my next video, we'll explore the easiest way to partition external drive. So, if you have not subscribed my channel yet, please hit the subscribe button to get the latest update and resolve your query in Windows platform. Here we can secure our drive with OneTouch password. Before going into it, here is the option to safely eject external drive. Let's check it. So it's highly recommended to safeguard the data in drive. This option has eject the drive. Now we can remove it from our machine. Let's connect it again. When we choose the safely remove option, the operating system is effectively told to wait until all processes using this drive have finished before dismounting the file system, which stops any further read and write activities for the external drive. So it's highly recommended to use this option before unplugging the drive. Now let's set a password to lock and unlock this drive to avoid unauthorized access. Now I have to enter 8-digit secure code that came along with this drive. I had already shown all the papers and free subscriptions that came along with this drive in my last unboxing and review. Just check that out.
0: जी सर, पिछले महीने का. एक सेकंड सर, मैं आपका सर नंबर बताएंगे आप अपना.
3: 23.
0: एक सेकंड सर. सर अपने लास्ट महीने की पेमेंट करी है 2200 रुपए.
3: हाँ जी, हाँ जी.
0: लेकिन सर आपके 17,700 रुपए.
2: I'll create a password to unlock this drive.
0: नहीं, वही सर मैं आपको ये बता रहा हूँ. एक सेकंड रुकिए. ये आपने 2200 रुपए जो दिए हैं, ये तो आपने नॉर्मल कॉल्स के दिए है ना.
3: जो मेरे
2: को बिलाएगा वही तो दूंगा. हाँ, हाँ, वही वही मैं आपको बता रहा हूँ. इसमें 17,740 की टोटल पेमेंट है.
0: 19 तारीख को और 23 तारीख को पिछले महीने की. सर आपने जो फोन पे बात
2: की, इंटरनेट कनेक्शन इज रिक्वायर्ड टू सेट अप अ सीगेट
0: अकाउंट. मैं आपको बता रहा हूँ, आपको शायद मालूम नहीं है, रूल्स रेगुलेशन पढ़ लिया करिए. आप जितना तेज चिल्लाते हैं, जितना गुस्सा आता है,
2: आप ऑलरेडी हैव अ अकाउंट. तो आपके
0: बकाया वरना फोन काट देंगे आपका. सर जल्दी पेमेंट करवा दो.
2: क्रिएट अ सीगेट आईडी एज इफ यू डोंट हैव दिस.
0: मजाक नहीं कर रहा हूं सर, आप जितना चिल्लाएंगे इतना मीटर तेज होएगा. सर आपको ये समझ में नहीं आ रहा क्या?
2: चिल्लाने का मतलब
0: है, अरे जितना आप चिल्लाते हैं आपको गुस्सा आता है. मीटर गुस्सा नहीं आ सकता, वो इतने तेज भागेगा यार मीटर. आप अपनी बहस कर रहे हैं, आप फिर चिल्ला रहे हैं. आप फिर चिल्ला रहे हैं, मीटर तेज भाग रहा है. देखिए मैं यहीं से देख रहा हूं आपको, मीटर तेज भाग रहा है, चिल्लाए जा रहे हैं आप. एक बात कर रहे हैं,
2: पासवर्ड एंड हियर इट्स डन.
0: हेलो
3: सर,
0: जिग्नेश बोल रहा हूँ. 19 तारीख को आपकी वाइफ भी चिल्लाई थी, उनका भी बिल पेंडिंग है यार. आप फोन काट देते हैं बार बार यार.
3: फोन सुनते हो ना,
2: ओके कैन लॉक.
0: हमारे पास ये है ना, पूरी डिटेल है यार. आपका नंबर डाल रखा है कंप्यूटर में.
2: लेट्स इजेक्ट दिस ड्राइव एंड रीकनेक्ट.
0: क्या फायदा आपका यार, फिर मीटर तेज भाग रहा है. मैं कह रहा हूँ आपसे चिल्ला के बात करिए. आपका मीटर तेज.
2: बहुत
4: मुश्किल से मिलता है सर. मैं रेडियो मिर्ची से नवेद बोल रहा हूँ और आपका मुर्गा बनाया है. मुझे तुषार ने आपका नंबर दिया था और ये कहा था कि आपका बिल पेंडिंग है, वो जमा कर दीजिएगा जाके आप मिर्ची पे.
2: And it's unlocked now and ready to use.
3: कुकड़ों को
0: ए लीजिए सर, ये 25 रुपए इसके जुड़ गए आपके.
5: मिर्ची मुर्गा नवेद के साथ, only on मिर्ची.
2: Here we have some more options like change password, reset it, manage multi-user, format it, and some more. If we assign any computer as trusted one, we don't need to give password every time. Nice feature. Let's give the password and it's done.